लुम्बिनीमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्र बानिया सरकार जोगाउने अन्तिम प्रयासमा छन्। उता लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारले विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गर्ने तयारी थालेको छ। केन्द्रीय स्तरमा भएको तीन बुधे सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गर्ने निर्णय भएको थियो। तर कोशी प्रदेशमा एमालेभित्रै कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको विवादका कारण नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

0: アカウントオープン、アクティベートオニカロバー、撮影レイサンガー。Busy life easy, but now they hard at din. Global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ NCA ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साच्चिकै च्याउको राजै रहेछ नि
5: यो हो नेपाली रेडियो
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब भित्री पृष्ठका खबर गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक साता बित्दा कर्णाली प्रदेशमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएका थिए अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन
8: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी अघि बढ़ेको छ नयाँ सत्ता समीकरण अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड र सरकारको संरचनाबारे गठबन्धन दलबीच छलफल शुरू भएको छ
7: अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनै बेला युरोपियन र अमेरिकी पाहुनाको बाहुल्य रहन्थ्यो लामो समय लगाएर अमेरिकी र युरोपियन पदयात्रीले पदयात्रा पूरा गर्दथे पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ पदमार्गमा मोटर बाटो विस्तार भएसँगै युरोपियन र अमेरिकी पाहुनाको आकार खस्किएको व्यवसायीले बताउँदै आएका छन्
8: उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढ़ेपछि उपभोक्ताको भान्सा महँगिएको छ व्यवसायीका अनुसार तीन महिनाको छोटो अवधिमै प्रति केजीमा 20 रूपियाँ र प्रतिबोरा चामलमा 350 देखि 400 रूपियाँसम्म मूल्य वृद्धि भएको छ नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनामा स्टीम जीरा मसिना चामल प्रति केजी 80 रूपियाँबाट 100 रूपियाँ र त्रिशुलीको पोखरेली चामल प्रति केजी 95 रूपियाँबाट 120 रूपियाँ पुगेको छ
7: नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ़दै गएपछि वर्षेनी राष्ट्रिय प्रसारणमा विद्युत थपिँदै गएको छ चालू आर्थिक वर्ष 2083-84 पनि जलविद्युत र सौर्य ऊर्जाबाट 1040 मेगावट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ
8: भ्रेकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छोड्दैन यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेटमा काठमाण्डुको भ्रेकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए पौडेलले सोही वर्षको नाइमा नेपाल मोबिलिटी एक्सपो 2025 उद्घाटनका क्रममा तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्ध जनाउँदै अटो व्यवसायीलाई आश्वस्त पारेका थिए तर अहिलेसम्म यसको निर्माण गर्ने भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरिने काम अगाडि बढ़ाइयो
7: नेपाल वायुसेवा निगमको संचालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारको श्रृंखला शुरू भएको छ निगमको सुशासन व्यावसायिकता र सेवा प्रवाहमा सुधार हुन थालेको विभिन्न तथ्यहरूले देखाएका छन् निगममा खुल्ला प्रतिस्पर्धाबाट 5 जना र मन्त्रालयगत प्रतिनिधि 2 जना गरी 7 जनाको संचालक समिति गत जेठ 5 गते गठन गरिएको थियो
8: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले स्थानीयवासीलाई जलविद्युतको शेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ हाल केही जलविद्युत आयोजनाहरूको साधारण शेयर आईपीओ निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएको छ कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियर मूल्यमा शेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको इपानले जनाएको छ
7: अब शेयर बजार गत साताको कारोबारमा धितोपत्र दोस्रो बजार मापक धेरै सूचकहरू घटेका छन् नेप्से परिसूचक 1.79% घटेर फेरि 2700 बिन्दु तल झरेको छ अघिल्लो साताको अन्तिम कारोबार दिन 2734.60 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2685.54 बिन्दुमा बन्द भएको हो

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो, खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। साउदी अरब, रूस र ओपेक प्लसका पाँच अन्य प्रमुख सदस्यले पश्चिम एसियाको युद्धले सृजना गरेको अवरोधबीच सेप्टेम्बरदेखि तेल उत्पादन बढ़ाउने सहमति जनाएका छन्। सात सहभागी देशहरूले प्रतिदिन 188,000 ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन् उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ।
4: अब खेल र खेलाड़ीका खबर। नेपालको खेलकूद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकूद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै बियोण्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिइएको हो।
3: अब विचार तथा दृष्टिकोण। द्वन्द बढ़ाउने डिजिटल झीलको शीर्षकमा पशुपति रायको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको भविष्य केवल निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले पनि त्यसलाई निर्धारण गर्छ। जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढ़ावा दिन्छ, तब सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन सक्छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँग लड्नु होइन, प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्य अनुकूल बनाउनु हो, किनकि दंगाको पहिलो ढुंगा सड़कमा फालिनु अघि धेरै पटक त्यसको झीलको मोबाइलको स्क्रीनमै सल्किसकेको हुन्छ।
4: ज्येष्ठ नागरिकका समस्या शीर्षकमा कृष्णमणि पराजुलीको विचार गोर्खापत्रमा छापिएको छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य निधि हुन्, उनीहरूलाई राज्य, समाज, परिवार र व्यक्तिले समेत हेर्ने दृष्टिकोणमा कमी कमजोरी देखिएका छन्। जीवनको पूर्वार्धमा 10 नंगरा खियाएर सबैलाई योगदान दिएको व्यक्ति जीवनको उत्तरार्धमा आइपुग्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुझ्नु पर्दा निश्चय नै उनीहरूलाई दुःख लाग्नु स्वाभाविक नै हुन्छ। घरका सन्तान, वैदेशिक रोजगार र शहरमा बस्ने प्रणालीको विकासले गर्दा घर कुर्ने र रेखदेख गर्ने कामको जिम्मा पनि ज्येष्ठ नागरिकमै पर्न गएको छ। आफ्नै शरीरले दुःख दिइरहेकोमा हुर्किएका र पढे लेखेका सन्तान सबैले छाडेर जाँदा यिनै ज्येष्ठ नागरिकमाथि बोझ थपिएको छ।
3: जनमतको कदर भएन कि सरकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमाली टाइम्समा छापिएको छ। सरकारले आजसम्म कुनै देशका कूटनीतिज्ञ नियुक्त गर्न सकेको छैन। अन्यत्र जहाँ जसलाई नियुक्त गरेको छ ती हरेक क्षेत्रमा विवादित व्यक्ति नै नियुक्त भएको समाचार बाहिर आउन थालेका छन्। प्रतिस्पर्धाबाट छानिएका व्यक्ति सबै असल हुन्छन् भन्ने होइन, खराब नियत भएका व्यक्ति पनि प्रतिस्पर्धामा भाग लिने गरेका हुन्छन्। हिजो सरकारमा नहुँदा जे भनियो, जसरी शराब्दै हिँडियो, त्यो अवस्था सत्तामा रहँदा हुँदा रहनेछ भन्ने तथ्य वर्तमान सरकारले बुझिसक्यो होला। केही बुझ्न बाँकी भए बुझ्दै जानेछ। गएको निर्वाचनमा जनताले वर्तमान सत्तासीन पार्टीलाई मत दिएका होइनन्, मत घोप्ट्याएका थिए। पाएको मतलाई यथावत राखेर त वर्तमान सरकारले सक्दैन भन्ने तथ्य बाहिर आउन थालिसक्यो।
4: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215446666 मोबाइल 9840826972 कहै चौकी विराट चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901637 सुकुना हस्पिटल विराट चौक 0215446786 एम्बुलेन्स 9852054886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: नमस्कार, अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौ। हाम्रो यस च्यानललाई सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। धन्यवाद।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
2: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिण्य दमकल फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेच दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैली द्वारा जनहित में जारी
2: चोरी जहाँ पायो ती कंप्यूटर किंदा दुखे तो पाइन चाहिए कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सान संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 छ भयो। अब गुड भेरी गुड भेरी गुड
3: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो?
4: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
3: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईँलाई नै सोध्ने?
4: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601-3640 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
6: साथै तपाईँ लैंगिक हिंसा, यौन जन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
4: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
6: फोन नम्बर फेरि एकपटक 16601-3640 तथा 98-015-71-236।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625 9842525

0: प्रहरी चौकी बिराट चौक 98520 31908 इलाका प्रहरी कार्यालय बेलवारी 98520 90137 सुकुना हॉस्पिटल बिराट चौक 021-546-786 एम्बुलेंस 98520-54886 रेडियो सुशीली द्वारा जनहित में जारी
1: अब त दिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
2: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852577092 9842569750 9842235625

0: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।